0: تیجے چوتھے پنجویں پادشاہ دے سلوک تھانوں بعد دے ملن گے گرو گرنتھ صاحب جی مہاراج دے اخیر دے چ. تو پوڑی گرو رام داس جی مہاراج دی ہے, یہ سلوک ہے گرو امرداس جی مہاراج دے نے, تے واراں دی یہ جڑی کاوی رچنا ہے یہ دی پردھانتا بھی صرف پنجاب دے چ رہی ہے. واراں دی جڑی کاوی کلا ہے بھارت دے ہور مختلف صوبیاں دے چ دیکھن نوں نہیں ملدی. یہ گل وکھری ہے کہ کمائیوں دیاں پہاڑیاں دے چ ایک چاچری چھند گایا جاندا ہے جو باقاعدہ جاپ صاحب دے وچ ہے. بھوجن پریاد چھند ساہتک رچناواں دے چ ملدا ہے تے سنگیت دی دنیا دے چ اس دی چرچا ہے, پر یہ جڑی واراں دی کاوی رچنا ہے یہ کیول پنجاب تے انج کہہ لو پنجابی کویاں دی پراچین دین ہے. اور آپ سن کے حیران ہو جاؤ گے اتھے وار دے ارتھ اینے ہی نے کہ جنگی طرز دے اتے اچارن کیتی ہوئی بانی. لفظ تے وار انگلش دا ہے پر اتھے بھی وار دا مطلب ہے جنگ, میل کھا گئے. عربی دیچ فارسی دیچ پاک لفظ ہے اور او دے ارتھ بندے نے پویتر پاک صاف ستھرا, پر سنسکرت دیچ بھی پاک لفظ ہے تے پاک لفظ دا مطلب ہے بھوجن پرشاد, پاک سال رسوئی جتھے بھوجن بنایا جاندا ہے پاک بھوجن. تے پاک لفظ جے فارسی دا ہوے اردو دا عربی دا تے دا اثر ہے صاف ستھرا, شبد اکو ہے ارتھ بدل جاندے نے, ارتھاں دے وچ بہت وڈا بھید پی جاندا ہے. میں گرو گرنتھ صاحب جی مہاراج دے چوں اس طرح دے سینکڑے شبد نوٹ کیتے نے, اگر تسی پرشن نو سامنے رکھ کے اس شبد دے ارتھ کرو گے تاں ارتھ کچھ ہور بندے نے, جے سنسکرت نو سامنے رکھ کے کرو گے تے ارتھ کچھ ہور بندے نے. کرم, ہن کرم شبد سنسکرت دا ہے اس دیش دا ہے, یہ ارتھ ہو گئے کم. پر کرم شبد پرشین دا بھی ہے, یہ ارتھ نے بخشش پلانے تے خدا دا کرم ہو گئے بخشش رحمت. تو وار یہ جڑا شبد ہے یہ فارسی عربی نال نہیں بلکہ انگریزی نال میل کھا گیا ہے. جیسے کہ تو میرا گر ہائی, تو میرا وڈا گرو ہے, مہان گرو ہے. میں تے حیران ہو جانا کئی لفظ اس طرح سبھاوت ہی میل کھا گئے ہیں, ستھے سدھ میل کھا گئے نے. پر او شبد جس بولی دا ہوئے گا او دے چ اس دے ارتھ کرو گے تاں ہی صحیح سپشٹیکرن ہو سکے گا, ورنہ نہیں, ورنہ ارتھاں دا انرتھ ہوئے گا. تو جنگی طرز دے تے گربانی جڑے کئی کہندے نا کہ جنگی طرز دے گیت تے بعد دے چھویں پادشاہ دی دین نے, پر میں عرض کراں اے واراں گرو ارجن دیو جی نے چڑھائیاں نے, اے جنگی طرز ہے. اس بانی نو جنگی طرز دے تے گائن کرنا ہے. اے گل وکھری ہے کہ اے دھنا اجوکے کسے حد تک راگی سنگاں نو بھل گئیاں نے, کیونکہ دھنا وی ستگر نے چاڑ دتیاں نے. جنگی طرز دی دھن کی ہونی چاہیدی ہے؟ تو مہاراج نے لکھا ہے ٹنڈے اسرا جے کی دھنی, دھن او گائن کرو جڑی ٹنڈے اسراج دی دھن ہے. للا بہلیما کی دھنی گاونی, چندرہاڑا سوئیاں کی دھنی. یہ دھن نو دھنا چڑی ہوئی نے, تے نو دیاں نو دھنا جنگی ترس دیاں نے. بہت پرانی گل ہے, بھائی کلیان سنگھ جی بیٹھے نے تے لکھنؤ دے وچ ایک سجن سنگیت دے اتے بہت وڈا گرنتھ لکھ رہا سی, او میرے کو لایا تے کہن لگا میں بھارت دے مختلف پہلوان دے فرقیاں دے جو سنگیت دی پرتھا ہے اے دی کھوج کر رہے ہیں. ਤੇ ਇਹ ਗੁਰੂ ਘਰ ਵਿੱਚ ਜਿਹੜੀ ਸੰਗੀਤ ਦੀ ਪ੍ਰਥਾ ਹੈ ਇਹਦੀ ਵੀ ਮੈਂ ਜਾਣਕਾਰੀ ਲੈਣੀ ਹੈ ਤੁਹਾਡੀ। ਤੇ ਮੇਰੇ ਕੋਲ ਆਏ ਸਨ, ਮੈਂ ਉਹਨਾਂ ਨੂੰ ਕਹਿ ਦਿੱਤਾ ਸੀ ਮੈਂ ਸੰਗੀਤ ਦਾ ਥੋੜਾ ਬਹੁਤ ਅਧਿਐਨ ਜ਼ਰੂਰ ਕੀਤਾ ਪਰ ਬਾਰੀਕੀਆਂ ਮੈਂ ਤੈਨੂੰ ਨਹੀਂ ਦੱਸ ਸਕਾਂਗਾ। ਮੈਨੂੰ ਕਹਿਣ ਲੱਗਾ ਸੰਗੀਤ ਦੀਆਂ ਬਾਰੀਕੀਆਂ ਮੈਨੂੰ ਨਹੀਂ ਚਾਹੀਦੀਆਂ, ਸੰਗੀਤ ਦੀ ਜਿਹੜੀ ਸ਼ੈਲੀ ਹੈ, ਸੰਗੀਤ ਦੀ ਜਿਹੜੀ ਉੱਪਰਲੀ ਰੂਪ ਰੇਖਾ ਹੈ, ਮੈਂ ਤੇ ਸਿਰਫ ਇਸ ਦੀ ਜਾਣਕਾਰੀ ਲੈਣੀ ਹੈ। ਤੇ ਮੈਂ ਉਸ ਨੂੰ ਕਹਿ ਦਿੱਤਾ ਕਿ ਇਤਨੇ ਰਾਗ ਨੇ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਚ, ਇਹਦੇ ਚ ਪੜਤਾਲਾਂ ਵੀ ਹੈਗੀਆਂ ਨੇ, ਤਾਲ ਬਦਲ ਬਦਲ ਕੇ ਗਾਇਨ ਕਰਨਾ ਔਰ ਕਾਫੀ ਨੇ। ਫਿਰ ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਖਾਸ ਗੱਲ ਜਿਹੜੀ ਦੇਖਣ ਦੇ ਚ ਹੈ, ਉਹ ਨੇ ਚੜੀਆਂ ਹੋਈਆਂ ਨੌ ਧੁਨਾਂ। ਇਹਨਾਂ ਨੌ ਧੁਨਾਂ ਵਿੱਚ ਮੈਨੂੰ ਚੰਗੀ ਤਰ੍ਹਾਂ ਯਾਦ ਹੈ ਉਸਨੇ ਬੜੀ ਦਿਲਚਸਪੀ ਲਈ ਹੈ। ਟੁੰਡੇ ਅਸਰਾ ਜੇ ਕੀ ਧੁਨੀ, ਚੰਦਰਹਾੜਾਂ ਸੋਈਆਂ ਕੀ ਧੁਨੀ, ਲੱਲਾਂ ਬਹਿਲੀਮਾਂ ਕੀ ਧੁਨੀ, ਮੂਸੇ ਕੀ ਵਾਰ ਕੀ ਧੁਨੀ, ਇਹਦੇ ਉੱਤੇ ਉਸਨੇ ਬੜੀ ਦਿਲਚਸਪੀ ਲਈ ਸੀ। ਔਰ ਮੈਂ ਹੈਰਾਨ ਹੋਇਆ ਜਦ ਸਾਲ ਬਾਅਦ ਛਪ ਕੇ ਉਸਦੀ ਕਿਤਾਬ ਆਈ ਨਾ, ਤੇ ਸਾਨੂੰ ਤੇ ਨਾ ਪਤਾ ਚੱਲ ਸਕੇ ਇਹਨਾਂ ਨੌ ਧੁਨਾਂ ਦੀ ਵਾਸਤਵਿਕ ਰੂਪਰੇਖਾ ਕੀ। ਉਹਨੇ ਰੂਪਰੇਖਾ ਵੀ ਲਿਖ ਦਿੱਤੀ ਸੀ, ਉਹਨੇ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਖੋਜ ਕੀਤੀ, ਬੜੀ ਮਿਹਨਤ ਕੀਤੀ, ਇੱਕ ਇੱਕ ਦੇ ਕੋਲ ਗਿਆ। ਇਹ ਗੱਲ ਵੱਖਰੀ ਹੈ ਕਿ ਇਹ ਨੌ ਧੁਨਾਂ ਵੀ ਅੱਜ ਸਿੱਖ ਜਗਤ ਦੇ ਵਿੱਚ ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਇਹਨਾਂ ਦੀ ਰੂਪਰੇਖਾ ਖੋ ਗਈ ਹੈ। ਇਹ ਸਾਨੂੰ ਵਿਰਸਾ ਹੁਣ ਸੰਭਾਲ ਕੇ ਰੱਖਣਾ ਪਏਗਾ, ਇੰਨੀ ਮੈਂ ਅਰਜ਼ ਕਰਦੇ ਹਾਂ। ਠੀਕ ਹੈ, ਰੀਫਰੈਂਸ ਲਾਇਬ੍ਰੇਰੀ ਤੇ ਤਬਾਹ ਹੋ ਗਈ, ਜੋ ਸਾਡੀ ਕੌਮ ਦੀ ਬਹੁਤ ਕੀਮਤੀ ਸਾਹਿਤਕ ਵਿਰਾਸਤ ਸੀ। ਅਸੀਂ ਸੰਗੀਤ ਦੀ ਵਿਰਾਸਤ ਨੂੰ ਵੀ ਸੰਭਾਲ ਕੇ ਰੱਖਣਾ ਹੈ। ਪੁਰਾਣੇ ਗਾਇਕ ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਗੁਰਮਤ ਸੰਗੀਤ ਦਾ ਬੋਧ ਹੋਵੇ, ਉਹਨਾਂ ਦੀਆਂ ਆਵਾਜ਼ਾਂ, ਉਹਨਾਂ ਦੇ ਉਹ ਗਾਇਨ ਕਰਨ ਦੇ ਤੌਰ ਤਰੀਕੇ ਜਿਹੜੇ ਪੁਰਾਤਨ ਨੇ, ਉਹਨਾਂ ਨੂੰ ਕਿਸੇ ਤਰੀਕੇ ਨਾਲ ਟੇਪ ਕਰਕੇ ਰਿਕਾਰਡ ਕਰਕੇ ਰੱਖਣਾ। ਇਸ ਰੰਗ ਦੀ ਵੀ ਹੁਣ ਲਾਇਬ੍ਰੇਰੀ ਸਾਨੂੰ ਬਣਾਉਣੀ ਪਏਗੀ। ਔਰ ਇਹ ਵੀ ਨਵਾਂ ਇਤਿਹਾਸ ਲਿਖਣ ਲੱਗਿਆਂ, ਅਜੇ ਮੈਂ ਸਮਝਦਾ ਮੌਜੂਦਾ ਦੌਰ ਦੇ ਉੱਤੇ ਖੋਜੀਆਂ ਨੂੰ ਬੜਾ ਵਕਤ ਲੱਗੇਗਾ। ਕਿਤਨੇ ਘਰ ਉਜੜੇ ਨੇ, ਕਿਤਨੇ ਬੱਚੇ ਯਤੀਮ ਹੋਏ ਨੇ, ਕਿਤਨੀਆਂ ਅਬਲਾਵਾਂ ਦੀ ਅਸਮਤ ਲੁੱਟੀ ਗਈ ਹੈ, ਕਿਤਨੇ ਸੁਹਾਗਣਾਂ ਦੇ ਸੁਹਾਗ ਲੁੱਟੇ ਗਏ ਨੇ, ਇਹ ਅਜੇ ਨਵੇਂ ਸਿਰੋਂ ਲਿਸਟ ਬਣੇਗੀ। ਇਹ ਤੇ ਅਜੇ ਨਵੇਂ ਸਿਰੋਂ ਛਾਣਬੀਨ ਕਰਨੀ ਪਏਗੀ, ਅਜੇ ਤੇ ਪੂਰਾ ਪਤਾ ਹੈ ਹੀ ਨਹੀਂ। ਅਜੇ ਤੇ ਗੱਲ ਇੱਕਾ ਦੁੱਕਾ ਪਤਾ ਚੱਲਦਾ, ਇੱਧਰ ਇਹ ਵਾਰਦਾਤ ਹੋ ਗਈ, ਫਲਾਣੇ ਦੇ ਘਰ ਇਹ ਹੋਇਆ, ਫਲਾਣੇ ਨਾਲ ਇਹ ਹੋਇਆ, ਫਲਾਣੇ ਨਾਲ ਇਹ ਹੋਇਆ। ਤੋ ਇਹ ਸਾਰੀ ਵਿਰਾਸਤ ਸਾਨੂੰ ਸੰਭਾਲ ਕੇ ਰੱਖਣੀ ਪਏਗੀ, ਖੋਜ ਕਰਨੀ ਪਏਗੀ, ਔਰ ਨਵੇਂ ਸਿਰੋਂ ਇਸ ਪਾਸੇ ਜੋ ਹੈ ਚੱਲਣਾ ਪਏਗਾ, ਮਿਹਨਤ ਕਰਨੀ ਪਏਗੀ। ਔਰ ਮੈਂ ਇਹ ਵੀ ਅਰਜ਼ ਕਰਾਂ, ਅਗਰ ਇਹ ਮਿਹਨਤ ਕੀਤੀ ਤੇ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦੀ ਬਾਣੀ ਦਾ ਅਸੀਂ ਸਹੀ ਢੰਗ ਨਾਲ ਪ੍ਰਚਾਰ ਪ੍ਰਸਾਰ ਕੀਤਾ, ਤਾਂ ਇਸ ਦੇਸ਼ ਵਿੱਚ ਅਜੇ ਵੀ ਬਹੁਤ ਸਾਰੇ ਐਸੇ ਨੇ ਜੋ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਨਾਲ ਜੁੜਨਾ ਚਾਹੁੰਦੇ ਨੇ। ਮੈਂ ਮਹਾਰਾਸ਼ਟਰ ਤੇ ਇੱਧਰ ਛੱਤੀਸਗੜ੍ਹ ਦਾ ਇਲਾਕਾ ਜਿਹੜਾ ਰਾਏਪੁਰ ਦਾ ਘੁੰਮ ਕੇ ਆਇਆ, ਤੇ ਛੱਤੀਸਗੜ੍ਹ ਦੇ ਇਲਾਕੇ ਵਿੱਚ ਕੋਈ ਗਾਲਬਨ 96 ਲੱਖ ਦੇ ਕਰੀਬ ਸਤਨਾਮੀ ਰਹਿੰਦੇ ਨੇ। ਤੇ ਉਹਨਾਂ ਦੇ ਮੁਖੀ ਮੇਰੇ ਕੋਲ ਆਏ ਤੇ ਉੱਥੋਂ ਦੇ ਨਾਲ ਇੱਕ ਦੋ ਸਿੰਘਾਂ ਨੂੰ ਵੀ ਨਾਲ ਲੈ ਕੇ ਆਏ। ਉਹ ਕਹਿਣ ਲੱਗੇ ਸੀ ਸਾਰੇ ਸਿੰਘ ਸੱਜਣ ਨੂੰ ਤਿਆਰ ਆ, 96 ਲੱਖ ਦੇ ਕਰੀਬ ਨੇ ਇਸ ਵਕਤ, ਜਿਹਦੇ ਚ ਕੋਈ 70-80 ਦੇ ਕਰੀਬ ਜਿਹੜੇ ਸਿੰਘ ਸੱਜੇ ਨੇ, ਉਹਦੇ ਚ ਡਾਕਟਰ ਨੇ, ਇੰਜੀਨੀਅਰ ਨੇ। ਤੇ ਮੈਂ ਉਹਨਾਂ ਕੋਲ ਸੋਧੇ ਸਿੱਤ ਆਪਣੀ ਤਰਕ ਬੁੱਧੀ ਕਰਕੇ ਪੁੱਛ ਲਿਆ, ਤੁਹਾਡੇ ਅੰਦਰ ਸਿੱਖ ਹੋਣ ਦਾ ਜਿਹੜਾ ਜਜ਼ਬਾ ਪੈਦਾ ਹੋਇਆ ਹੈ, ਇਹ ਤੁਸੀਂ ਕੋਈ ਬਾਣੀ ਸੁਣੀ ਹੈ, ਕੋਈ ਸ਼ਬਦ ਗੁਰੂ ਦਾ ਸੁਣਿਆ, ਕੋਈ ਗੁਰੂ ਘਰ ਦਾ ਇਤਿਹਾਸ ਪੜ੍ਹ ਕੇ ਚੋਟ ਲੱਗੀ ਹੈ? ਕਹਿਣ ਲੱਗੇ ਨਹੀਂ, ਅਸੀਂ ਬ੍ਰਾਹਮਣਾਂ ਦੇ ਸਤਾਏ ਹੋਇਆਂ, ਸਾਨੂੰ ਸ਼ੂਦਰ ਸਮਝਦੇ ਨੇ, ਇੰਨੀ ਸਾਨੂੰ ਅਜੇ ਗੁਰੂ ਘਰ ਦਾ ਤੇ ਨਹੀਂ ਪਤਾ। ਲੇਕਿਨ ਇਤਨਾ ਪਤਾ ਹੈ ਕਿ ਗੁਰੂ ਘਰ ਦੇ ਸ਼ੂਦਰ ਨਹੀਂ ਆਖਿਆ ਜਾਂਦਾ ਕਿਸੇ ਨੂੰ, ਅਸੀਂ ਸਿੱਖ ਬਣਨਾ। ਔਰ ਇਸੇ ਤਰੀਕੇ ਨਾਲ ਮਹਾਰਾਸ਼ਟਰ ਦੇ ਵਿੱਚ ਬਣ ਜਾ ਰਹੇ ਨੇ ਸਿਕਲੀ ਗਰਨ, मैं अर्ज करा अगर 40 साल देच असी सही ढंग नाल प्रचार कर दे देश की अद्धी आबादी गुरु गोबिंद सिंह जी महाराज के खालसे होने सन। इतनी मैं अर्ज कर दें जिम्मेवारी है हुण उन्होंने उत्ते जिन्होंने ये प्रचार होने नहीं दिता किया नहीं उन्होंने उत्ते जो गुरुद्वारियां दे मुखी हो के ते खिमा करनी दस्तक खटकांदे रहे पार्लियामेंट दे गुरुद्वारियां दा ध्यान ही नहीं दिता ख्याल ही नहीं किया इस पासे मेहनत ही नहीं की थी, इस पासे समय ही नहीं कढ़िया। इस देश दिच अजे भी बहुत सारी धरती पई है असी इस ढंग दा काम कर सकते हैं बहुत वड्डे पद्धर ते काम कर सकते हैं। मेरी निगाह च भी यह सतनामी नहीं सन अद की होए क्योंकि मैं पिंड पिंड गया इधर मध्य भारत के इलाके च इन्हां 3-4 महीनों दे च उत्साह मेरा बहुत वधिया ते मैनू हैरानगी भी होई ये लोग बेचारे छोटी बोटी खेतीबाड़ी का काम करते सन ते सिर दे उत्ते 2-2 गज के निके निके दस्तारे सजाए हुए 2-3 सिंह मैनू जिहड़े नाल सन उन्हां कोल मैं सुते सिद्ध पुछिया इन्हां नूं कोल पग्गा नहीं ने कहण लगे इह पग लैण दी समर्था नहीं रखदे बड़ी मुश्किल नाल अपनी उपजीविका चलांदे ने पिंडां विच थोड़े ने जिहड़े सनपन ने उह कर लैंदे। ते फिर मेरे मन च ख्याल पैदा होया ते लंबे तौर तरीके नाल सिलसिला चलाना पैगा 5 ककार लखां दी तादाद च दस्तारां चाहीदियां ने सिंह सजण नूं तैयार गुरुद्वारे उत्थे कोई बणाए हुण हर थां ते गुरुद्वारे ते सोना लाना संगमरमर लाना मैनूं तां नहीं चंगा लगदा भावें तुसीं औखे होवो ओह गल वखरी है। हुण उन्हां पिंडां छोटे छोटे गुरुद्वारे बनाओ हुण जीवदे जागदे सिक्खी दे मंदर खड़े करो ताकि किसी दोखी की हिम्मत ना पै सके मुल्के साडे सीनियां नूं जो है गोलियां नाल छलनी करे इस ढंग का कोई काम करिए। इस ढंग का उदम उपराला करिए ते यही कुछ मैं उधर कलकत्ते सम्मेलन च थां थां ते कहिंदा आया कहिंदा तो मैं बहुत पुराने समय तो सी लेकिन बनजारियां दे बारे जो कुछ मैं आख्या लोगों ने इतनी तवज्जो नाल सुनिया नहीं सी अजोका जो जज्बा सिख कौम का उमड़े है उछाल दिच है शायद इस दिच कोई गल जो है सुनी जा सके। खैर तो मैं अर्ज करा ये जो पावन पवित्र वाक आया है जंगी तरस दी बाणी शांत मई दे मुजस्मे गुरु अर्जन देव जी महाराज ब्रह्म ज्ञान की गल नूं भी जंगी तरस नाल गायन करना चाहते ने। दूर दृष्ट गुरु अर्जन देव जी महाराज नूं पता सी शब्द विच शांति है ते किधरे पढ़न वाला जपण वाला इतना शांत ना हो जाए कि मुरदा ही हो जाए। इस तरह के मुरदे साधु नहीं चाहिए मरे हुए साधु नहीं चाहिए। मरे हुए साधु तो इस देश विच बहुत सारे सन ते मरे हुए साधुआं करके ये देश सैकड़े साल तक गुलाम रहा। साधुआं की घाट ते नहीं सी ओरियां च बैठे कंदरां च बैठे गुफावां च बैठे धूणे तपाण वाले तरह तरह दियां करमाता करन वाले हत्थां चो धूड़ कढ़न वाले नाटक चेटक तरह तरह दे गुपत ते प्रगट होण दे करिश्मे दिखाण वाले रिद्ध सिद्ध इत्थे ते बहुते सन अजे भी बहुते ने भरमार सी। लेकिन इन्हां सारियां दे होंदे होया देश गुलाम होया क्योंकि बेगैरत ते बेअणख सन और कहिंदे सन सानू कोई मतलब नहीं इन्हां दुनियादारी नाल। दुनियादारी नाल मतलब रखना पैणा मैं इस शब्द दे आसरे थोड़ी जिहा गल खोलांगा सेवा ते दुनिया दी आउंदी और किस दी आउंदी विच दुनिया सेव कमाईए तां दर गए बैस सेवा किस दी करोगे इस शब्द दे चूंकि सेवा दे भाव आए ने मैं खोलांगा थोड़ा जिहा। तो जंगी तरस दे उत्ते ये महान शांतमई बाणी उचारण की थी वारा दी मैज इस वास्ते कि गायन करने वाला इतना शांत ना हो जाए कि जना खणा इसकी पग ही ला छड़े जना खणा चौक दे इसनूं बेइज्जत कर दे। और मैं मनदा इस कौम का दबदबा अजे भी है कि कहने 1.5 करोड़ चलो 1.5 करोड़ इन्हां दे कहने ते मन लैने पर सारा देश डरिया 2 सिख रेल के डब्बे च बैठे सारे घूर घूर देखते सारे सहम भी जाते हैं। तो मैं भोपाल में दो साल पहले की गल रेलवे स्टेशन से टहल रहा सी, अजे गड्डिया आने च अद्धा घंटा देर से, ते मैनू एक टिकट कलैक्टर कहिंदा सरदार जी स्टेशन की सही सलामती तो रहेगी ना आज, मैनू इंज कहण लगा। मैं क्यों, आप बार बार जो टहल रहे हैं। ते मैं मेरा टहलना भी थानू खतरनाक दिखाई देंदा, इन्ने डर गए हो तुसी, इन्ने सहमे हुए, इन्ने औखे। ते मैं उत्थे दिलों कहा, मैं गुरु गोबिंद सिंह जी महाराज अजे भी तेरी कला वरत रही है, तेरे रूप का इतना भय है, इतना डर है, इतना खौफ है, तू अंदरों साधु बना दिता, बाहरों सिपाही बना दिता, रूप ही ऐसा बना दिता, अजे भी खौफ, अजे भी भय है। और तदे ते एक एक सिंह दे पिछे सौ सौ इन्होंने जो है लाए ने अपने दस्ते काबू करने लई। खैर मैं गल लमकावां ना, तो ये जंगी तरस दे ते उचारण की हुई बाणी है, भ्यागड़े की वार उचारण की हुई वार गुरु रामदास जी महाराज दी, वार नाल जोड़ी है गुरु अर्जन देव जी महाराज ने, श्लोक नाल हैगे ने गुरु अमरदास जी महाराज दे। तो इस वार दे प्रथम जो श्लोक है गुरु अमरदास जी महाराज का, ये आप सरवण करो, सिलसिलावार अर्थ ते भाव अर्थ फिर आप जी दे सामने रखिए। एक दफा प्यार ना लाखो सतनाम श्री वाहे। हां जी,
1: भागड़े की वार महला चौथा,
0: वार सारी री सारी महला चौथा, चौथे पातशाह गुरु रामदास जी महाराज दी उच्चारण कीती हुई है। हां जी, मंगला चरण है, दो मिनट मैं ले लवां चूंकि आया है। एक ओंकार सतगुरु प्रसाद, गुरु ग्रंथ साहब का पहला अखर एक है। गुरु ग्रंथ साहब जी महाराज की बाणी एक तो शुरू होंदी है। गुरु ग्रंथ साहब जी महाराज के सारे शब्द एक दी परिक्रमा करते हैं, एक दे आले दुआले जो है घूमते हैं। वो एक की है, वो सत है। उस एक दी वजाहत करोगे तो वह की है, वह एक ओंकार है। वह एक की है, ओंकार है। वह एक की है, वह सत है। वह एक की है मूल मंत्र दे च, उस मंगला चरण दे च पूरे मूल मंत्र दे च सारी वजाहत कर दी। वह जो एक है वह ओंकार है, वह जो एक है वह सत है, वह जो एक है वह नाम वाला है, हस्ती वाला है, वह जो एक है वह कृत नहीं है, करता है, और वह जो एक है वो ऐसा करता है कि अपनी कृत दे च पूरे होया है, व्यापक है। अगों फिर उसके गुण ने भय तो रहत, वैर तो रहत है। ये सारी वजाहत उस एक दी, उस एक दा ही सारा विस्तार है। वो एक की है, वो एक व्यक्ति नहीं, एक ऐसी शक्ति है जो ओंकार है। तो ओंकार का मतलब है उत्पत्ति करने वाला, पालना करने वाला, नाश करने वाला। ये तीन शब्दों का जोड़ है, आकार ओकार मकार, भाव ओंकार। इहदी वजाहत मैं काफी दफा थोड़े सामने कर चुके हैं, क्योंकि कई दफा मंगला चरण आ जाता है। कह ना सके को तू कद का, थित वार ना जोगी जाने, रुत मार ना कोई, जाकर तासर टीको सहजे आपे जाने सोई। साहब कहते ने सृष्टि भी अनादि, इहदा भी याद नहीं लभदा कदों दी है, किसे नूं की पता। ते जद कृत बारे नहीं पता ते करते बारे कौन अंदाजा लावे। अनादि सत तो मुराद सती सदीवी हमेशा, अनादि सत तो मुराद पूरन। ते हुण पूरन दे की अर्थ करोगे, पूरन दे अर्थ यही ने जिदा सिलसिला लभे ही ना, वो कित्थों शुरू होंदा है ते कित्थे खत्म होंदा है। कोई ना जाने तेरा केता के वड़े चीरा, पूरन का इतना ही मतलब है। पूरन अगर सीमा दे च है वह पूरन नहीं है। पूरन जो नाप तोल दे च आ गया है वह पूरन नहीं है। पूरन ओ जिदा नहीं पता चलता कित्थों शुरू होंदा है कित्थे खत्म होंदा है। वो जो एक है वह ओंकार है, और जो ओंकार है वह सत है। वो जो सत है वह गुरु है। वो एक चूंकि ओंकार है, वो एक सत है, वो एक ही गुरु है। समूह जगत खंड ब्रह्मंड नो प्रेरणा देने वाला कौन, وہ ایک ایسے واسطے کلگیدر پادشاہ نے کہہ دیتا آد انت ایک اے اوتارا سوئی گرو سمجھو ہمار اپرم پر پار برم پرمیسر نانک گرو ملیا سوئی جی او گرو ہے کہندے نے ساگر دے جد اچھال پیدا ہوندا ہے گرمی کر کے تو بدل بن دے نے ساری دھرتی جڑی خشک ہے انو ہرا بھرا کرنا ہے ساگر نہیں کرنا ہے پر کیویں کرے ساگر بدل بن کے کرتا ہے پرماتما شبد بن کے کرتا ہے ساگر بدل بن لے تے بونداں دے راہیں برسدا ہے تے دھرتی نو سرسبز کرتا ہے او پرماتما شبد دی بوند بندا ہے تے برسدا ہے تے جیواں دے ہردے وچ گیان پیدا ہوندا ہے اس واسطے شبد پرماتما روپی ساگر دیاں بونداں نے بدل نے اس شبد نو کڑ دیو تاں گستاخی معاف گرو انگد پائی لینا نے گرو انگد نہیں نے شبد کر کے گرو انگد نے اس شبد نو کڑ دیو تاں گستاخی معاف نتھانیاں دی تھان نمانیاں دے مان گرو امرداس امرو نتھانے نے گستاخی معاف کرتے ہی ہے شبد نو کڑ دیو تے شبد کر کے نتھانیاں دی تھان نمانیاں دے مان نے نیوٹیاں دی اوٹ نے شبد گھر بدلدا رہا ملا پہلا ملا دوجا ملا تیجا ملا چوتھا یہ گھر بدل دے رہے تے پھر جگو جگ اٹل گھر گرو گرنتھ صاحب جی مہاراج وچ آ کے او گرو براجمان ہو گیا او بوند براجمان ہو گئے اور سمچے دنیا نو فیض یاب کر رہی ہے سرسبز کر رہی ہے یہ گل وکھری ہے کہ برکھا تو بنجر زمین لابھ نہیں اٹھا سکدیاں پتھریلی دھرتی لابھ نہیں اٹھا سکتی جیسے کہ اقبال نے کہہ دیتا سی شمع حق سے جو منور ہو وہ یہ محفل نہ تھی بارش رحمت ہوئی پر زمین قابل تھی تو گرو بدل ہے پر بدل واسطے کی ہے ساگر ہے اس واسطے صاحباں دی بانی کہندی آپ نارائن کلا دار جگ میں پرورے پتے نارائن ہے جو شبد دی کلا دھارن کر کے جگت دے پرویشت ہوندا ہے جگت تے برسدا ہے جگت دے تے انج روشنی رہندا ہے تو او جڑا ایک ہے او ست ہے او جڑا ایک ہے او اونکار ہے او جڑا ایک ہے او ست ہے اور او جڑا ایک ہے او گرو ہے چاننا دین والا ہے پرکاش دین والا ہے گیان دین والا ہے اور او جڑا ایک ہے او پرساد ہے دیالو ہے دیا دی مورتی ایک تو گل آرمب ہوندی ہے مول منتر دی تے پرساد تے سماپتی ہوندی ہے پورا مول منتر دا پہلا اکھر ایک اخیرلا پرساد او جو ایک ہے سربت گناں دا مالک ہے سربت شکتی دا مالک ہے او دا وشیش تے مول گن ہے پرساد دیالو بخشند او دے کٹھورتا نہیں ہے او تے سدیوی بخشش کردا ہے یہ گل وکری میں اکھاں بند کر لوا تے سورج دی روشنی نال میرا سمبند ٹوٹ جائے گا لیکن یہ مطلب تے نہیں کہ سورج دی روشنی نہیں رہے گی او تیرے او تے ہے سورج دی روشنی تے ہے اسی طریقے نال میں پٹھ موڑ کے بیٹھ جاواں میں اس پرم شکتی نو بھلا کے بیٹھ جاواں تو او دی بخشش نال میرا سمبند ٹوٹ جائے گا بخشش تے اس دی ہے بخشش تے اس دی سدیوی برس رہی ستگر سدا دیال ہے بھائی اے نہیں کہ سویرے دیا کردا تے شامی نہیں سدا دیا کردا تے سد بخشند ہے سدیوی جو ہے بخششاں دیندا ہے تو او ایک ہے او اونکار ہے او ست ہے او گرو ہے او پرساد ہے اے شبد دا وار دا منگلا چرن ہے اگے آپ سرون کرو ہاں جی کاوے رچنا جڑی ہے انہوں سلوک آکھدے نے کاوے رچنا گرو گرنتھ صاحب جی مہاراج دے جڑے نے دوہرے سلوک और छंद पदे मंगल ए कावे शैली है बकायदा जिमें उर्दू दे गजल है नजम है किता है रुबाई है इस तरह गुरबाणी जिहड़ी काव्य शैली है इहदे च सलोक ने दोहे ने और सवैये ने बाद विच अपना पूर्ण गुरमत साहित देखिए उहदे च कवितवी है गए ने सवैये है ने छंद ने और तरह तरह के पदे ने ए गुरु घर की काव्य शैली है तो ए जिहड़ी अगली काव्य शैली है इसनू सलोक कहिंदे ने साहेब गुरु अमरदास जी महाराज का उच्चारण किया हुआ। हां जी
1: गुरु सेवा ते सुपाई है पुरथ है सुख ना पाल
0: मनुख की खोज मनुख की टोल कहन परमात्मा की नहीं है सुख की है। बगौर मुताला करिए मनुख नू मित्र नहीं चाहिए सुख चाहिए जे मित्रां तो सुख ना मिले तो मित्रता दुश्मनी विच बदल दें देर नहीं लगती। मनुख नू भरा नहीं चाहिए सुख चाहिए और भरावां तो सुख ना मिले तो खिमा करनी मैं वो भरा दिखा दें थानू इको शहर च रेंदे ने एक घर च रेंदे ने सत श्री अकाल भी नहीं बुलांदे मुंह मोड़ के बैठे ने मुकदमे बाजिया तक चल दिया। मनुख नू भरा की लोड़ नहीं है मनुख नू सुख की लोड़ है सुख नहीं मिलेगा तो भरा का संबंध टूट जाएगा। मनुख नू पति या पत्नी नहीं चाहिए सुख चाहिए ना सुख मिलिया नौबत तलाक तक पहुंचेगी। हजारां केस साढ़े देश की अदालतों च भी ने तलाक किधरे पत्नी ने तलाक मंगया किधरे पति ने मंगया ते यूरोप देश ते अधियां शादियां दा तलाक हो जांदा तलाक तक जा पहुंचदियां। बंदे नू पत्नी नहीं चाहिए बंदे नू पति नहीं चाहिए सुख चाहिए सुख नहीं मिलिया तो पत्नी का रिश्ता भी गया पति का भी गया। ते अगां चल के मैं अर्ज करा मनुख नू धन नहीं चाहिए सुख चाहिए। किसे रोग देच बंदा तड़प रहा है बहबल है ते डाक्टर नू कहिंदा जिन्ना धन तैनू चाहिदा लै मैनू इस रोग तो मुक्त कर ऐ लै धन मैं धन कुर्बान करदा तू मैनू ठीक कर। किसे डाकू ने सीने ते आके पिस्टल रख दिता है ते आख्या जेब जितना धन है दे दे कहिंदा ऐ लै तू मेरी जान छड ऐ लै। जिथे बंदे नू दिस पै कि हुण धन तो भी सुख नहीं मिलता धन नू त्याग रहे हां देर नहीं लगती। इस देश दे ते बड़े बड़े राजे महाराजे ने धन नू ठोकर मार दिती कह दिता बई इहदे कोई लभे ही नहीं सानू सुख तो मिले ही नहीं। और दो लफ्ज होर मैं कह दिया बंदे नू ये तन भी नहीं चाहिए ये जिंदगी नहीं चाहिए सुख चाहिए। अगर सुख नहीं मिलिया तो खुदकशी करदिया भी देर नहीं लगती तन नू घात करदिया भी देर नहीं लगती। रोज तुसी अखबारां च पढ़ लो फलाने ने खुदकशी कर ली फलाने ने आत्मघात कर लिया। मैनू पुरानी गाथा याद आ गई अलीगढ़ की ज्ञानी अमर सिंह जी चाकर यूपी सिख मिशन दे उदों इंचार्ज सन ते शामी आपां सैर करन नू जा रहे से ते एक नौजवान सामने पिंड चो भजे होया आ रहा सी ते सामने दो जो है लाइना सन रेल दियां आन जान दियां ते फरखाबाद एक्सप्रेस आ रही सी वो भजिया भजे आया ते लाइन दे कोल खड़ा हो गया ते असी दूरों देख रहे सी वो लोले आ रहे सी भी शायद सामने गड्डी आ रही इस वास्ते खड़ा हो गया पर गड्डी अजे दूर सी पर जैसे गड्डी बिल्कुल नेड़े आई ना ते लाइन दे उते लेट गया। जितने कोई उद्दम करे उपराला करे उस तक पहुंचे गड्डी ते लंघ गई टुकड़े टुकड़े हो गए भजे असी गए अजे खून विच गरमाई सी भावे टुकड़े हो गए तो मैं देखिया बोल रहा सी ऐ धड़ कटिया जा रुक बोल रहा सी گالاں کڈ رہا سی اپنے برا نو، اس تو اندازہ لا لیا کہ گھروں لڑ کے آ رہے، برا نال جھگڑا ہو گیا، پرجائی نال جھگڑا ہو گیا، وہ بولاں تو اندازہ لایا، سہجے سہجے دم توڑ گئے. اتھے میں اندازہ لایا کہ بندہ جب سوچتا ہے کہ اس تن دے ہوندیا مینوں سکھ نہیں ملیا، اس تن نوں کی کرنا ہے، ایک پاسے سٹ، بندے نوں سکھ چاہیدا ہے. تے ہن میں عرض کراں، سکھ نہ اس تن تو ملدا ہے، نہ دھن تو ملدا ہے، نہ پتراں تو ملدا ہے، نہ متری متراں تو ملدا ہے، نہ پتی تو ملدا ہے، نہ پتنی تو ملدا ہے. یہ سب سادھن نے، لکش نہیں ہے، منزل مقصود نہیں. تو سکھ کس تو ملتا ہے؟ میں انج کہہ دیا کہ سکھ کسے تو ملتا نہیں، چونکنا نہ، سکھ دا دوجا نا ہے پرماتما. پرماتما تو سکھ نہیں ملتا، پرماتما ملتا ہے تے سکھ ملتا ہے، یا انج کہہ لو سکھ ملتا ہے تے پرماتما ملتا ہے، انج کہہ لو. سکھ دا ہی نام پرماتما، اور کس دا نام پرماتما ہے؟ اور کس نو پرماتما آکھو گے؟ رج کے کوشش کر لو، جگت تو سکھ تے ملدا نہیں، تن کٹھا ہو گیا، سمپدا کٹھی ہو گئی ہے، شان شوکت بن گئی ہے، ستا ہے، سکھ تے ملدا نہیں. سکھ دا ہی دوجا نام پرماتما ہے، پرماتما دا نام ہی سکھ ہے. سورج دا ملنا ہی روشنی دا ملنا ہے، سکھ دا ملنا ہی پرماتما دا ملنا ہے، پرماتما دا ملنا ہی سکھ دا ملنا ہے. تو ہن سکھ کیویں ملے؟ صاحب گرو امرداس جی مہاراج جو ہے دستے نے پاون پویتر اس بانی دے راہی، آپ سرون کرو کہ کیویں جو ہے سکھ دی پراپتی کیتی جا سکتی. ہاں جی،
1: گر سیوا تے سکھ پائیا، پورکھا سکھ نہ پال.
0: تو سکھ دی ٹول کسے ہور پاسے نہ کر، اے گل وکری، متراں دی ٹول ضرور کر، اور تن سمپدا دی ٹول ضرور کر، اس دے نال تے بنا تیری اپجیوکا نہیں چلے گی، اور سلسلے جٹا، ٹول کر. پر توں اے آکھیں کہ ہن متراں چوں مینوں سکھ چاہیدا ہے، تن توں مینوں سکھ چاہیدا ہے، پتراں توں مینوں سکھ چاہیدا ہے، پروار توں مینوں سکھ چاہیدا ہے. صاحب کہندے ہور تے سکھ نہ بھال، ہور کسے پاسے سکھ لبن دی کوشش کر ہی نہ، تو ٹول کر ہی نہ. جے سکھ لبنا ہے تے سکھ لبے گا گرو دی سیوا وچوں. پر ہوں سوال یہ پیدا ہوتا ہے، گرو دی سیوا کی ہے؟ بس اس سیوا دا تھوڑا جہا میں خلاصہ کرنا ہے تاکہ گل سپشٹ ہو جائے. گرو دی سیوا کی ہے؟ یہ دوجی پنکتی کھول دی ہے. کی سیوا ہے؟ کس طرح سیوا کرو گے؟ کیونکہ سیوا کرنے والے بھی بتھیرے میں دکھی دیکھے نے. ایک کہندا میں قوم دی سیوا پیا کرنا، ایک کہندا میں گرودوارے دی سیوا پیا کرنا، ایک کہندا میں لنگر دی سیوا پیا کرنا، تو یہ بھی میں روندے پٹتے دیکھے نے. گستاخی ماں کما کرنے، سیوا کی ہے؟ تو یہ دوجی پنکتی جو گرو امرداس جی مہاراج نے آپ ہی کھولے ہے، آپ جو ہے سرون کرو. ہاں جی،
1: گر کا شبد من پی دیا سدا وسا ہر نال.
0: گرو کی مول سیوا کی ہے؟ کہ گرو شبد دے اپنا من پرو لے، گرو دے شبد دے اپنا من جوڑ لے. ہر کی ٹہل کماونی جپیے پرب کا نام، اودی یاد نو ہردے چ وسا لے. جتھے گرو دی سیوا دی گل آوے نا، اس سیوا دا مطلب ہے سمرن، اینی مرض کر دیاں. تے جتھے گرو دی سیوا دی گل نہ آوے، اوتھے سیوا دا مطلب ہے سنسار دی سیوا. سیوا سنسار دی کرنی ہے، سمرن گرو دا کرنا ہے، سمرن نرنکار دا کرنا ہے. تو ہن تھوڑا جہا میں ہور بھی خلاصہ کر دیاں. سیوا دی لوڑ دنیا نو ہے، گرو نو نہیں ہے، پرماتما نو نہیں ہے. پرماتما تے ساڈی سیوا پیا کردا ہے، سورج بن کے سانو روشنی پہ دیندا ہے، پرماتما ہی دے رہے، اور کون دے رہے؟ ساڈی سیوا پیا کردا ہے. دھرتی بن کے سانو رہن دی تھان تے اپجیوکا پہ جٹاندا ہے. پون بن کے پرماتما، اے پرماتما ساڈی سیوا پیا کردا ہے. ہن کھلے روپ وچ میں کہاں، سیوا دی لوڑ پیندی ہے اس نو جڑا چھوٹا ہے، سمرن اس دا کرنا ہے جو وڈا ہے، سیوا اس دی کرنی ہے جو چھوٹا ہے. اینو سمجھنا ہے، جڑا وڈا او دی کی سیوا کرو گے؟ پرماتما نو بھوجن چھکاؤ گے، انو بھوک ہی نہیں لگدی، او دی مٹھی چا پی کرو گے، او دا شریر ہی نہیں ہے، نراکار ہے. انو بستر پہناؤ گے، لوڑ ہی نہیں ہے، کی سیوا کرو گے او دی؟ اینو سمجھنا ہے. ਵਿੱਚ ਦੁਨੀਆ ਸੇਵ ਕਮਾਈਏ ਸੇਵ ਦੁਨੀਆਂ ਦੀ ਸੇਵਾ ਦੁਨੀਆਂ ਦੀ ਗੁਰੂ ਰਾਮਦਾਸ ਜੀ ਨੇ ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਮਹਾਨ ਤੀਰਥ ਬਣਾਇਆ ਦੁਨੀਆਂ ਦੀ ਸੇਵਾ ਲਈ ਲੋਕੀ ਆਨ ਇਹਨਾਂ ਦੀ ਮਨ ਦੀ ਮਹਿਲ ਧੋਲੇ ਇਹਨਾਂ ਦੀ ਤਨ ਦੀ ਮਹਿਲ ਧੋਲੇ ਤੇ ਸੇਵਾ ਔਰ ਕੀ ਹੈ ਮਾਂ ਕੀ ਕਰਦੀ ਬੱਚੇ ਦੀ ਮਹਿਲ ਧੋਂਦੀ ਔਰ ਕੀ ਹੈ ਜੇ ਗੁਰੂ ਵੀ ਸਾਡੀ ਮਹਿਲ ਧੋ ਰਿਹਾ ਤੇ ਸਾਡੀ ਸੇਵਾ ਪਿਆ ਕਰਦਾ ਤੇ ਸੇਵਾ ਤੇ ਛੋਟੇ ਦੀ ਕਰੀਦੀ ਹੈ ਇੰਨੀ ਮਹਿਰਜ ਕਰਦਾ ਛੋਟੇ ਦੀ ਕਰੀਦੀ ਸ਼ਬਦ ਰਚਨਾ ਔਰ ਪਰਮਾਤਮਾ ਦੀਆਂ ਦੈਵੀ ਸ਼ਕਤੀਆਂ ਸਾਡੀ ਸੇਵਾ ਵਿੱਚ ਲੀਨ ਨੇ ਸਾਡੀ ਸੇਵਾ ਕਰ ਰਹੀਆਂ ਨੇ ਸੇਵਾ ਆਉਂਦੀ ਹੈ ਜੋ ਆਪਣੇ ਤੋਂ ਛੋਟਾ ਹੈ ਪਿੱਛੇ ਹੁਣ ਮਾਂ ਬਾਪ ਬੱਚੇ ਦੀ ਸੇਵਾ ਹੀ ਕਰਦੇ ਹੋਣ ਕੀ ਹੈ ਨਾ ਸੇਵਾ ਕਰਨ ਤੇ ਬੱਚਾ ਜ਼ਿੰਦਾ ਰਹਿ ਸਕਦਾ ਯਕੀਨ ਜਾਣੋ ਪਰਮਾਤਮਾ ਸੂਰਜ ਬਣ ਕੇ ਸਾਨੂੰ ਰੋਸ਼ਨੀ ਨਾ ਦੇਵੇ ਅਸੀਂ ਜ਼ਿੰਦਾ ਰਹਿ ਸਕਾਂਗੇ ਪਰਮਾਤਮਾ ਪੌਣ ਬਣ ਕੇ ਸਾਨੂੰ ਪ੍ਰਾਣ ਨਾ ਦੇਵੇ ਤੇ ਕਿਆ ਜ਼ਿੰਦਾ ਰਹਿ ਸਕਾਂਗੇ ਤੇ ਸਭ ਪਰਮਾਤਮਾ ਇੰਝ ਸਾਡੀ ਸੇਵਾ ਪਿਆ ਕਰਦਾ ਹੈ ਜਿਵੇਂ ਮਾਂ ਬਾਪ ਮਾਸੂਮ ਬੱਚੇ ਦੀ ਸੇਵਾ ਕਰਦੇ ਨੇ ਫਿਰ ਮਾਂ ਬਾਪ ਬੁੱਢੇ ਹੋ ਜਾਂਦੇ ਨੇ ਕਮਜ਼ੋਰ ਹੋ ਜਾਂਦੇ ਨੇ ਬੱਚਾ ਜਵਾਨ ਹੋ ਜਾਂਦਾ ਹੈ ਤਾਕਤਵਰ ਹੋ ਜਾਂਦਾ ਹੈ ਹੁਣ ਤਾਕਤਵਰ ਨੂੰ ਚਾਹੀਦਾ ਕਮਜ਼ੋਰ ਦੀ ਸੇਵਾ ਕਰੇ ਹੁਣ ਮਾਂ ਬਾਪ ਕਮਜ਼ੋਰ ਹੋ ਗਏ ਉਹਦੀ ਸੇਵਾ ਕਰੇ ਸੇਵਾ ਤੇ ਕਮਜ਼ੋਰ ਦੀ ਹੁੰਦੀ ਹੈ ਸੇਵਾ ਨਿਰਬਲ ਦੀ ਹੁੰਦੀ ਹੈ ਸੇਵਾ ਕਮਜ਼ੋਰ ਦੀ ਹੁੰਦੀ ਹੈ ਇਸ ਨੂੰ ਮੈਂ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਜੋ ਹੈ ਥੋੜਾ ਜਿਹਾ ਸੋਚਿਆ ਹੋ ਸਕਦਾ ਗਲਤ ਹੋਵੇ ਪਰ ਆਪਸ ਵਿੱਚ ਬੈਠ ਕੇ ਵਿਚਾਰ ਵਟਾਂਦਰਾ ਤੇ ਕਰ ਸਕਦੇ ਹਾਂ ਸੇਵਾ ਕਮਜ਼ੋਰ ਦੀ ਹੁੰਦੀ ਹੈ ਸੇਵਾ ਨਿਰਧਨ ਦੀ ਕਰਾਂਗੇ ਸੇਵਾ ਨਿਰਗੁਣ ਦੀ ਕਰਾਂਗੇ ਸੇਵਾ ਨਿਰਬਲ ਦੀ ਕਰਾਂਗੇ ਔਰ ਕਿਸ ਦੀ ਕਰਾਂਗੇ ਤੇ ਮੈਂ ਫਿਰ ਅਰਜ਼ ਕਰਾਂ ਸੇਵਾ ਉਹੀ ਕਰ ਸਕਦਾ ਜੋ ਸਿਮਰਨ ਕਰਦਾ ਸਿਮਰਨ ਉਸਦਾ ਕਰਨਾ ਜੋ ਅੱਗੇ ਹੈ ਸਾਥੋਂ ਵੱਡਾ ਹੈ ਇਸ ਵਾਸਤੇ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਜੇ ਝਾਤ ਮਾਰਨੀ ਹੋਵੇ ਯਾਦ ਕਰਨਾ ਹੋਵੇ ਤਾਂ ਅਗਾਂਹ ਕੁ ਤਰਾਂਗ ਪਿੱਛਾ ਫੇਰ ਨਾ ਮੋੜੜਾ ਨਾਨਕ ਸਿੰਜ ਇਹ ਆਵਾਰ ਬੌੜ ਨਾ ਹੋਵੇ ਜਨਮੜਾ ਸਿਮਰਨ ਉਸਦਾ ਕਰ ਜੋ ਅੱਗੇ ਹੀ ਹੈ ਤੇ ਸੇਵਾ ਉਸਦੀ ਕਰ ਜੋ ਜਿਹੜਾ ਤੇਰੇ ਤੋਂ ਪਿੱਛੇ ਰਹਿ ਗਿਆ ਕਲਾ ਦੇ ਚ ਗੁਣ ਦੇ ਚ ਧਨ ਦੇ ਚ ਸੰਪਦਾ ਦੇ ਚ ਕਿਸੇ ਪਹਿਲੂ ਚ ਜਿਹੜਾ ਪਿੱਛੇ ਰਹਿ ਗਿਆ ਉਹਦੀ ਸੇਵਾ ਕਰ ਤੇ ਜਿਹੜਾ ਪਿੱਛੇ ਹੈ ਉਹਦੀ ਸੇਵਾ ਕਿਉਂ ਕਰਨੀ ਹੈ ਤਾਂ ਕਿ ਅੱਗੇ ਆਵੇ ਬਰਾਬਰੀ ਤੇ ਆਵੇ ਤਾਂ ਹੁਣ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ ਰਾਜਨੀਤਿਕ ਸੇਵਾ ਨਹੀਂ ਕਰ ਸਕਦਾ ਉਹ ਤਾਂ ਇਤਨਾ ਦੁਸ਼ਟ ਹੁੰਦਾ ਉਹ ਸੇਵਾ ਕਿਸ ਤਰ੍ਹਾਂ ਕਰੇਗਾ ਸੇਵਾ ਕਰੇ ਤਾਂ ਬਰਾਬਰੀ ਤੇ ਆਏਗਾ ਤੇ ਰਾਜਨੀਤਿਕ ਬਰਾਬਰੀ ਤੇ ਕਿਸੇ ਨੂੰ ਨਹੀਂ ਰੱਖਦਾ ਰਾਜਨੀਤਿਕ ਤੇ ਧੱਕਾ ਮਾਰਦਾ ਹੈ ਦੂਰ ਚਲਾ ਜਾਏ ਰਾਜਨੀਤਿਕ ਦੁਨੀਆਂ ਦੇ ਚ ਨੰਬਰ 2 ਨੂੰ ਬਿਲਕੁਲ ਨਹੀਂ ਬਰਦਾਸ਼ਤ ਕੀਤਾ ਜਾਂਦਾ ਜਿਹੜਾ ਪਿੱਛੇ ਖੜਾ ਉਹਨੂੰ ਪਿੱਛੇ ਸੁੱਟਿਆ ਜਾਂਦਾ ਹੋਰ ਤੇ ਜਿਹੜਾ ਅੱਗੇ ਨਿਕਲਣ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਕਰੇ ਉਹਦੀ ਨਿੰਦਾ ਮੈਂ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਇੱਕ ਹੋਰ ਸਿਲਸਿਲਾ ਦੇਖਿਆ ਯੂਰਪ ਦੀ ਦੁਨੀਆਂ ਦੇ ਚ ਥਾਂ ਥਾਂ ਤੇ ਮਜ਼ਾਕ ਉਡਾ ਰਿਹਾ ਜਾਂਦਾ ਯਹੂਦੀਆਂ ਦਾ ਔਰ ਇਸ ਦੇਸ਼ ਦੇ ਚ ਮੈਂ ਦੇਖਿਆ ਥਾਂ ਥਾਂ ਤੇ ਮਜ਼ਾਕ ਦੀਆਂ ਗੱਲਾਂ ਬਣਾਈਆਂ ਇਹਨਾਂ ਨੇ ਸਿੰਘਾਂ ਨਾਲ ਸਰਦਾਰਾਂ ਨਾਲ ਯੂਰਪ ਦੇ ਚ ਵੀ ਮਜ਼ਾਕ ਹੈ ਜਿਹੜੀ ਮਜ਼ਾਕ ਇਸ ਦੇਸ਼ ਦੇ ਸਿੱਖਾਂ ਨਾਲ ਹੈ ਵੀ ਸਿੱਖਾਂ ਸ਼ਾਹੀ ਨਹੀਂ ਚਲੇਗੀ ਜਾਂ ਦੁਸ਼ਟ ਕੁਝ ਹੋਰ ਤਰੀਕੇ ਨਾਲ ਭੱਦੀ ਮਜ਼ਾਕ ਵੀ ਕਰਦੇ ਨੇ ਬਾਹਰ ਯੂਰਪ ਦੇ ਦੇਸ਼ਾਂ ਚ ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਮਜ਼ਾਕ ਯਹੂਦੀਆਂ ਨਾਲ ਹੈ ਯਹੂਦੀ ਯੂਰਪ ਦੇ ਤਮਾਮ ਵਿਆਪਾਰਕ ਮਰਕਜ਼ ਦੇ ਉੱਤੇ ਛਾਏ ਹੋਏ ਨੇ ਕਰੋੜਾਂ ਪਤੀ ਨੇ ਅਰਬਾਂ ਪਤੀ ਨੇ ਯਹੂਦੀ ਚੋਟੀ ਦੇ ਸਾਇੰਸਦਾਨ ਨੇ ਸਾਇੰਸ ਦੀ ਉਪਲਬਧੀ ਤੇ ਵੱਡੀ ਤੋਂ ਵੱਡੀ ਜਿਹੜੀ ਤਰੱਕੀ ਅਮਰੀਕਾ ਚ ਹੋ ਰਹੀ ਹੈ ਰਸ਼ੀਆ ਚ ਹੋ ਰਹੀ ਹੈ ਸਭ ਯਹੂਦੀ ਨੇ ਕਰੀਬਨ 90% ਯਹੂਦੀ ਨੇ ਵਿਆਪਾਰਕ ਕੇਂਦਰ ਤੇ ਬੜੇ ਬੜੇ ਕਾਰਖਾਨੇ ਸਭ ਯਹੂਦੀਆਂ ਦੇ ਚ ਤੇ ਜਿਹੜਾ ਹੁਣ ਅੱਗੇ ਲੰਘਿਆ ਨਾ ਧਨ ਦੇ ਚ ਗੁਣ ਦੇ ਚ ਕਲਾ ਦੇ ਚ ਬੰਦੇ ਦੇ ਮਨ ਚ ਘਿਰਣਾ ਪੈਦਾ ਆਉਂਦੀ ਹੈ ਈਰਸ਼ਾ ਕਿਉਂ ਅੱਗੇ ਲੰਘੇ ਹੁਣ ਚਾਹੀਦਾ ਤੇ ਤੂੰ ਆਪ ਉਦਮ ਕਰ ਤੂੰ ਵੀ ਅੱਗੇ ਲੰਘ ਤੈਨੂੰ ਕਿਸ ਨੇ ਰੋਕਿਆ ਪਰ ਈਰਸ਼ਾਲੂ ਕੀ ਕਰੇਗਾ ਨਿੰਦਾ ਬਹੁੰਜ ਤਾਂ ਹੁਣ ਇਸ ਨੂੰ ਪਿੱਛੇ ਸੁੱਟ ਨਹੀਂ ਸਕਦੇ ਕਰੋ ਨਿੰਦਾ ਤਾਂ ਸਾਰਾ ਦੇਸ਼ ਹੱਥ ਧੋ ਕੇ ਪੈ ਗਿਆ ਸਿੱਖਾਂ ਦੀ ਨਿੰਦਾ ਕਰਨ ਦੇ ਚ ਦੇਸ਼ ਦਾ ਰੇਡੀਓ ਦੇਸ਼ ਦਾ ਟੀਵੀ ਦੇਸ਼ ਦੇ ਅਖਬਾਰ ਦੇਸ਼ ਦੇ ਸਾਹਿਤਕਾਰ ਦੇਸ਼ ਦੇ ਜੋ ਹੈ ਕਲਮ ਦੇ ਧਨੀ ਜ਼ਬਾਨ ਦੇ ਧਨੀ ਦੇਸ਼ ਦੇ ਸੱਤਾਧਾਰੀ ਇੱਕ ਜ਼ਬਾਨ ਹੋ ਕੇ ਇਸ ਛੋਟੀ ਜਿਹੀਆਂ ਕੌਮ ਦੇ ਪਿੱਛੇ ਪੈ ਗਏ ਇਸ ਗੱਲ ਨੂੰ ਮੰਨਣਾ ਪਏਗਾ ਸਾਹਿਤਕ ਢੰਗ ਨਾਲ ਔਰ ਮਨੋਵਿਗਿਆਨਕ ਢੰਗ ਨਾਲ ਕਿ ਇਹਨਾਂ ਨੇ ਕਬੂਲ ਕਰ ਲਿਆ ਇਹ ਕੌਮ ਬਹੁਤ ਅੱਗੇ ਹੈ ਬਹੁਤ ਅੱਗੇ ਹੈ ਗੁਣ ਦੇ ਚ ਕਲਾ ਦੇ ਚ ਦਾਨ ਦੇ ਚ ਗਿਆਨ ਦੇ ਸਮਰੱਥਾ ਦੇ ਚ ਹਰ ਗੱਲ ਦੇ ਚ ਅੱਗੇ ਹੈ ਅੱਗੇ ਹੈ ਕੌਮ ਉਸ ਨੂੰ ਕਿਸ ਤਰ੍ਹਾਂ ਪਛਾੜੀ ਹੈ ਤੂੰ ਨਿੰਦਾ ਜਦ ਤੁਸੀਂ ਬੈਠ ਕੇ ਕਿਸੇ ਦੀ ਨਿੰਦਾ ਕਰੋ ਨਾ ਸਮਝ ਲੈਣਾ ਉਹ ਬੰਦਾ ਤੁਹਾਡੇ ਕੋਲ ਕਿਸੇ ਨਾ ਕਿਸੇ ਗੱਲ ਚ ਅੱਗੇ ਹੈ ਵਰਨਾ ਨਿੰਦਾ ਕਰਨ ਦੀ ਲੋੜ ਹੀ ਕੀ ਜਿਹੜਾ ਹੈ ਹੀ ਸਾਡੇ ਪਿੱਛੇ ਉਹਨੂੰ ਭੰਡਣ ਦੀ ਕੀ ਲੋੜ ਹੈ ਭੰਡਣ ਦੀ ਤਾਂ ਲੋੜ ਉਸ ਨੂੰ ਪੈਂਦੀ ਜਿਹੜਾ ਸਾਥੋਂ ਅੱਗੇ ਹੈ ਬਗੌਰ ਮੁਤਾਲਾ ਕਰਕੇ ਵੇਖ ਲੈਣਾ جڑا ہے ہی میتھوں پیچھے میں وہ کی نندا کراں گا، نندا تو اس کی کراں گا جڑا میتھوں اگے لنگیا ہے کسی طریقے نال. تو یورپ دے دیشاں دے نندا ہے یہودی دیش، کیونکہ دھن دے بہت اگے لنگیا ہے، کارخانے اس دے، وپارک مرکز اس دے، سائنس دی دنیا دے چوچھایا ہویا، اتے یہودیاں دی نندا، اتے سکھاں دی نندا. تو قریباً قریباً یورپ نے قبول کر لیا یہودی بہت اگے نے، ایرشا کر کے نندا کر دین بھائی، انج تے انہاں نوں پیچھے سٹنا بڑی اوکھی گل ہے، نندا کرو. اس دیش واسیاں نوں وی اس گل دا پتا ہے بھائی انہاں نوں پیچھے رکھنا بڑی اوکھی گل ہے، تے ٹرانسپورٹ دے چگے، ویاپار دے چگے، کھیتی باڑی چگے، علم دے چگے، دھن دے چگے، سمپدا دے چگے، پیار دے چگے. کہندے نے بھائی اسی صدیاں تو ایتھے رہندے پئے، چگیاں چلیندے پئے، 20 سالاں دے آئے نے محل کھڑے کر لینے تھے. انج کہندے نے یو پی دے چ، راجستھان دے چ، مہاراشٹر دے چ، بھائی اسی صدیاں تو ایتھے پئے رہندے ہاں، سانو دو وقت دی روٹی جو ہے نہیں نصیب آندی، تے انہاں نے 8-8 منزلہ کوٹھیاں کھڑیاں کیتیاں نے بمبے دے چ، پونا دے چ. تو جیڑا اگے لنگ گیا ہے او دی نندا ہوے گی، اور اس نندا تو کدی ڈرنا بھی نہیں، یہ ہوندی ہے رج کے ہوندی ہے. جیڑا اگے لنگ گیا ہے پھر میں کرنے، ایک راگی جد کسی راگی دی نندا کرے نا میرے سامنے، جد میں سمجھتا کسی گل چ راگی ضرور اگے ہے، ورنہ نندا کرن دی لوڑی جڑا ہے پیچھے بچارے اس دی کی نندا ہوے گی، ضرور کسی گل چ اگے. تا میں تھان تھان تے گیا، پروفیسر درشن سنگھ دی راگی زیادہ نندا کرنا، میں کہ گل سیدھی ہے تھوڑا تو بہت اگے ہوں کریے گی، ہوں تو تسی اس نوں پیچھے رکھ نہیں سکتے، کرو نندا انہوں پیچھے سٹو ہوں، اور کی ہے اور کس طرح کرو گے. تے کئی سنت سنت دی نندا کرتے ہیں، تے جد کوئی سنت سنت دی نندا کرے نا تے سمجھ لینا اس سنت تو سنت ضرور اگے، ورنہ نندا کرن دی لوڑ ہی نہیں سی، من کی لوڑ سی، ضرور اگے ہوئے گا. جد کوئی گیانی گیانی دی نندا کرے، جد کوئی ویاپاری ویاپارک دی نندا کرے، یا کوئی راجنیتک راجنیتک دی نندا کرے، سمجھ لینا اگے ہے، اگے دی نندا ہوندی ہے. جڑا پیچھے ہے انہوں پنڈن دی لوڑ ہی نہیں، انہوں نندا کرن دی لوڑ ہی نہیں، ہے ہی بچارا پیچھے، وہ کی نندا کرنی ہے، نندا اس دی ہوندی ہے جو اگے. تے نندا دا مطلب کی ہے، گل گھٹا کے بیان کرنا، اکثر میں عرض کیتی ہے، جھوٹھی اپما گل ودا کے بیان کرنی، نندا کی ہے گل گھٹا کے بیان کرنی، ہے اگے انہوں پیچھے سٹنا گلاں دے نال، نندا کر کے گل گھٹا کے بیان کرنی، ہے پھل انہوں کنڈا آکھی جاؤ آکھی جاؤ. اس دیش دا رکشک رہا سکھ، تے دیش دا رکشک ہون دے ناتے دیش دے اتہاس دے چیز دا بڑا نا بڑی گل، اور نندا کرو، لکھو یہ بخشک ہے، یہ تو غدار ہے، یہ دوکھی ہے، لکھو آکھو اچارو، اور چاروں پاسے سمچے دیش اس ڈنگ دی نندا. اور یہ بھی انہوں نے دس پہ ہے کہ ٹرانسپورٹ دے چھائے ہوئے آرمی دے چی انہ دی بہادری دی گل، انہ دا روپ نکھرد ہے، باقی تیوے دس دن کبوتر باز تے ہی دس دین، چڑیا ہی دس دیا نا، باقی انہ دے رنگ روپ نکھرد ہے، انہ دی گل ہے. اور حقیقت ہے کہ جتھے رنگ روپ سدگر نے نیارا دیتا ہے، اتھے نام ہی بڑا نیا دے دیتا، پاویں کھما کرنی کسے دا بھی بچہ ہوئے تے او دا پیو کوئی کام کیوں نہ کردا ہوئے، پر وہ بچے نو تے اگلے سردار جی کہندے نا، سردار سردار تے مکھی ہوندا ہے، تے مکھی تے سانو ہن گرو نے بنا چھڑیا، تسی سانو کس طرح پیچھے رکھو گے، کس طریقے نال رکھو گے، اسی تے سردار ہے گئی ہاں، سرداریاں تے سانو جنم تو مل گئی ہاں، سانو گرو نے جنم تو بخش دیتی ہاں، جنم تو پراپت کر لی، تے سردار ہن اسی ہے گئے ہاں، اتنی میں عرض کر دیا، تے گرو دی بخشی ہوئی سرداری نو دنیا دی کوئی طاقت نہیں کھو سکتی، اتنی میں عرض کر دیا. نندا تو گھبرانا نہ، چونکہ تھان تھان تے لوکی مینو بڑے گھبرائے ملے، جھوٹ بول رہے ریڈیو، جھوٹ بول رہے ٹی وی، جھوٹ لکھ رہے نے اخبار، میں کہ لکھن گے تسی اگے ہو، کلا دے چ، دھن دے چ، سمپدا دے چ، کھیڑی کھیتی باڑی دے چ، ویاپار دے چ، ٹرانسپورٹ دے چ، توپا لے کے اس دے پیچھے پھجدے نے، جنوں گگن منڈل دے چ اڈاریاں دی جاچ آؤندی ہے. پرندہ پر شکستا کو قفس میں کون رکھتا ہے، اسیری جب بھی آئی بفیزو بالوں پر آئی. کہندا ہے جڑے بال نے، یہ جڑے پنکھ نے اڈن والے، انہوں نے کی کر دیتا ہے، شکاریاں دے ٹولے دے ٹولے میرے پیچھے لا دیتا ہے، کیونکہ مینوں اڈن دی جاچ آندی، مینوں اڈنا آندا ہے، تو اس قوم نو اڈنا آندا ہے تو شکاری کدھرے ٹینکاں نال کدھرے توپاں نال کدھرے بندوکاں نال طرح طرح دی جالاں نال ہور طرح طرح دے پکھن تے جھوڑ تے اڈمبر دے نال کھما کرنی ایک گل تے سپشٹ ہو گئی ہے شکاریو سانو اڈن دی جاچ آندی ہے تھوڑے تے پری کٹے ہوئے نے تھوڑے کول تے پنکھ ہی کوئی نہیں سانو میں پھر عرض کراں دیش دے وچ نندا ہے اس گل کر کے نہیں کہ اسی کوئی دیش دوکھی ہاں دوشت ہاں چور ہاں یار ہاں جتنے جرائم قتل مین پوری فرخ آباد ایٹا اٹاوا دے چوندے نے شاید دیش دے کسے ہور ضلع چ نہیں آتے جنہ جرائم پیشہ اتے تے جتنے ڈاکو گوالیئر دے مشہور نے کہ میں کرنی دیش دے کسے ہور شہر دے نہیں مشہور گوالیئر دے ڈاکو آلے دوالے دے مورینے دے پنڈ دے سب ڈاکو تے اتھوں دے نے جیلاں دیاں جیلاں بھریاں پئیاں نے پنڈ دے اے جڑی چمبل گھاٹی دے ڈاکو نے وہ جیلاں بھریاں پئیاں نے تے ہن وی رات نو کوئی کار اسوار اس روڈ تے جڑا دھولپور تو گوالیئر تک جاندا ہے رات نو لنگن دی ہمت نہیں کردا تے پولیس بھی روک دی ہے نہیں لٹے جاؤ گے کیا تسی سمچے گوالیئر نو جرائم پیشہ قرار دے دیتا ہے حکم اس طرح دا جاری کوئی سرکولر جاری کیتا ہے دیش دے سطح داریاں تو پوچھا جا سکتا ہے چونکہ کافی سمے تو اس گوالیئر دے ڈاکو ہی پیدا ہو رہے ہیں آلے دوالے زیادہ چاہے ڈاکو مان سنگھ تے چاہے تحصیلدار سنگھ تے چاہے ہور ہے تے چاہے ہور سب اسی علاقے تے تے کیا گھوشت کیتا ہے تسی کہ اے علاقہ جرائم پیشہ ہے مین پوری فرخ آباد ایٹا اٹاوا اس طرح دے ہور جڑے ضلع نے یو پی دے تھوڑے جہاں کہ انہوں تسی جرائم پیشہ قرار دیتا ہے کوئی دن خالی نہیں جاندہ جد قتل نہ ہوئے کوئی دن خالی نہیں جاندہ جد جو ہے ڈاکے نہ پہن تے چوریاں نہ ہون تے کمال دی گل امرت ویلے اٹھن والی قوم سنگت تے پنگت وچ بیٹھن والی قوم ہر پدر وچ سیوا کرن والی اے قوم مینوں گل بولدی نہیں کوئی نہ نگر دے جل زلزلہ آیا تے سارا کوئی نہ نگر تباہ ہو گیا ایک لکھ دی آبادی دا شہر تے بمبئی دے بھائی جیمل سنگھ تے انہاں دے نال سنگتاں لنگر دے بھر کے ٹرک تے بستراں دے بھر کے ٹرک کوئی نہ نگر پہنچے بھائی ہن کس گھر دے جو ہے چولہا بلے گا گھر تے سارے ٹہ ڈیری ہو گئے تے ستاداری بھی بعد وچ پہنچے پر گرو کا لنگر پہلے پہنچ گیا سی اتھے سیوا کرن والے سنگھ پہلے پہنچ گئے سن تو اے سیوا سمرن والی قوم قدرتی گل ہے گرو دیاں برکتاں تے رب دی برکت ہونی سی ہر گل وچ اگے ہو گئی اے اگے ہونا نہیں چنگا لگا بس اینی گل ہے جڑے الزام اے لا رہے نے اے نندا ہے نندا دا مطلب ہے پھل نو کنڈا آکھنا بس اینی گل ہے پھل نو کنڈا آکھنا گرو گوبند سنگھ جی مہاراج انہاں دے پاون پوتر شستر انگلینڈ دے وچ جد واپس آئے اس دیش دے وچ تے اس وقت دا پرائم منسٹر لال بہادر شاستری رسیو کرن لئی گیا سی مینوں چنگی طرح یاد ہے پالم ہوائی اڈے تے شستراں نوں جیسے اس نے ہاتھ دے وچ لیا رو پیا سی زارو زار بار بار متھا ٹیکیا تے متھا ٹیک کے او دی رسنا تو بول نکلے اے گرو گوبند سنگھ یہ ادو شستر نہ چکدا تے پتہ نہیں دیش دی حالت کی ہونی سی تیری بخشش انہیں بار بار متھا ٹیکیا سمچے دیش واسیاں نے انہاں شستراں نوں متھا ٹیکے کمال دی گل وقت دی لوڑ دے مطابق دیش دی رکشا دی خاطر گرو گوبند سنگھ جی مہاراج نے شستر چکے تے دیش دا پرائم منسٹر ہی دھنواد کردا ہے سجدہ کردا ہے مہما گائن کردا ہے تے جد اس دی امت اپنی ہی رکشا لئی او اپنے آپ نو خطرے سمجھ کے اپنی رکشا لئی شستر چک لے تے تسی آکھو دشٹ نے دوکھی نے کھما کرنی اسی تے مدتاں تو شستراں دی پوجا کردے آ رہے ہیں اسی مندے ہی نہیں کہ شستراں نال کوئی جو ہے گرودوارا یا دھارمک استھان بھرشٹ ہوندا ہے صاحب گرو گوبند سنگھ جی مہاراج کہندے نے صاحب سروہی سہتی یہی ہمارے پیر اے تے میرے پیر نے اے تے میرے گرو نے میں تے انہاں تو متھا ٹیک اے تے جے جے جگ کارن سرشٹ اوارن مم پت پارن جے تیگن میں دس دن حضور صاحب رہا پچھلے دو مہینے
2: दौरान ते सवेरे सवेरे जो मैं परिक्रमा करके जद मत्था टेकण थड़े दे उत्ते पुजारी साहब ने सजा के रखे पिस्टल बंदूकां तलवारां पाले तो पहले तो हुण गुरु ग्रंथ साहब नूं मत्था टेक के फिर अगे जांदे ने जिन्हां ने हजूर साहब के दर्शन किए हैं थड़े दे उत्ते सजा के रखे ने सारे दे सारे शस्त्र ते सारी दुनिया मत्था टेकदी है 300 साल तो मत्था टेकदी आ रही है पिस्टलां नूं बंदूकों रिवालवर पे ने पुरानिया टोपीदार बंदूक लंबिया लंबिया उथे पईया ने मत्था पे टेकदे शस्त्रा नूं गुरु की तरह पूजिया जा रहा फिर सिपाही का शस्त्र ते वह सिपाही का गुरु ते शस्त्र ही होगा और कौन होगा संत का गुरु ग्रंथ होगा सिपाही का गुरु शस्त्र होगा ते असी केवल संत नहीं केवल सिपाही नहीं संत सिपाही साडे गुरु भी दो शस्त्र साडे गुरु ने गुरु ग्रंथ साडे गुरु ने इस वास्ते जिथे गुरु ग्रंथ साहब का प्रकाश होंदा रहा है पुराने गुरुद्वारियां च उथे शस्त्रां दा प्रकाश होंदा रहा है ये दो गुरुआं दा प्रकाश होंदा रहा है यही हमारे पीर ते मेरे पीर ने एक मेरे तन की रक्षा करदे ने एक मेरी मन की रक्षा करदा है एक मेरे तन नूं सुरक्षित रखदा है एक मेरे मन नूं सुरक्षित रखदा है ये ते सदियां तो असीं पूजदे आए हां तुसीं कदी इतराज नहीं कीता हुण इतराज करन दी लोड़ की पै गई इतराज नहीं कीता सी देश गुलाम सी आजादी दिलाण गए देश आजाद हो गया हुण इतराज इस वास्ते इतराज किधरे ही सिंघासन ते ना बैठ जान बस इस वास्ते इतराज किधरे ही सिंघासन ते ना बैठ जान जे ये देश दे चों दोखियां नूं अंग्रेजां नूं ते मुगलां नूं दबा सकदे ने ते कढ़ सकदे ने ते देश नूं आजादी दे च बहुत वड्डा योगदान दे सकदे ने ते देश ते हुण आजाद हो गए निकम्मे ते बैठणगे ने ये हो सकदा राजपाठ ना प्राप्त करन तो खिमा करनी तरह तरह की बुराड़ ते निंदा समुचे देश दे च भावें हर शहर दे च मैं अपने ढंग नाल तुच्छ बुद्धि अनुसार जवाब देंदा आया जिहड़े भी अखबारी रिपोर्टर मिलते रहे जिहड़े भी अपने ढंग दे नाल तर्क करदे रहे तनस करदे रहे मैं कह इस देश दे तमाम प्राचीन महापुरश शस्त्रधारी सन तुसी कदी नहीं आखिया कि राम ते श्री कृष्ण गलत ने ओ शस्त्रधारी ने श्री राम शस्त्रधारी ने श्री कृष्ण शस्त्रधारी ने त्रिशूल लैके खड़े ने शिवजी गदा लैके खड़े ने हनुमान परशुराम इत्थे खुलाड़ा मुंडे ते लई फिरदे ने 28 दफा उन्होंने क्षत्रियां दा नाश किया मुंडे ते लई फिरदे ने कुलाड़ा मुंडे ते खून नाल लिबड़े होया ते आखिया जांदा है भगवान परशुराम कमाल दी गल एक कुलाड़ा ले फिरदा एक गदा ले फिरदा एक दे हाथ च त्रिशूल है एक कुल धनुषबाण है एक हाथ ते सुदर्शन चक्र ले फिरदा 28 खूनी सेना जो है तबाह हो गई महाभारत दे मैदान विच ए तमाम शस्त्रधारी जे भगवान हो सकदे ने खिमा करनी गुरु गोबिंद सिंह जी महाराज ते उहदी उम्मत भी भगवान ही है उस तों घट नहीं जायज गल्ला ने कोई नाजायज गल नहीं भारत की पुरानी संस्कृति ते पुरातनता जिहड़ी है वो साडे कोल है असीं सामके रखी है तुसीं गवाह बैठे भारत की पुरातनता की सी कि भारत के पुराने ऋषि मुनि तमाम केसाधारी सन तमाम दे तमाम राम दे सिर ते जूड़ा है विश्वामित्र लंबा दाड़ा रखदे ने ऋषि विशिष्ट लंबा दाड़ा रखदे ने ते मैं कई दफा तुहानू सुनाया जद रामलीला करदे ने बाजारों नकलियां दाड़ियां खरीद के लियांदे ने खोते दियां बनिया हुई गऊं दियां बनिया हुई घोड़ियां दे वालां दियां बनिया हुई ये दाड़ियां खरीद के विश्वामित्र बनांदे ने विशिष्ट बनांदे ने राम दा जूड़ा बनांदे ने तुसी खोते दे वालां दा जूड़ा बना के राम बनाया ते खिमा करनी असी असली जूड़ा अपने सिर दे उत्ते रख के जे राम दा रूप कायम रखा है ते तुहानूं इतराज केड़ी गल दा है असी असली दाड़ा कायम रख के ऋषि विशिष्ट दा रूप कायम रखा है ये ते भारत दी पुरानी संस्कृति नूं नाई दी भेट कर चुके ने तौर तरीके सारे भेट कर चुके ने असी कायम रखी असी अगे साडे कोल भारत दा पुराना रूप पुरानी सौगात हुण जिहड़ा अगे होवेगा निंदा उसकी जरूर होवेगी इतनी मैरज करा तो मैरज करे असी सिमरन उसका करना है जो अगे है तू निर्गुण है ते किसे गुणवान दा जो है सिमरन कर तेरे कोल कोई कला नहीं ते किसे कलाकार दा सिमरन कर लाजमी कर तू निर्गुण है किसी गुणा दे सागर दा सिमरन कर तू निर्बल है किसी बलवान दा सिमरन कर और सिमरन दे आसरे ते उस दे नाल जुड़ ताकि तुम भी बलवान होवे तुम भी गुणवान होवे किसी कलाकार कोल तुसीं बैठोगे ते दिमागी शक्ति तो कम लेना पैगा ता ही कविता सीख सकोगे संगीत सीख सकोगे इलमे मसूरी सीख सकोगे अगर याद करो
3: ਜਿਧਰ ਚਿੱਟੇ ਰੰਗ ਦੇ ਪਲਾਸਟਿਕ ਦੇ ਭਾਂਡੇ ਦੇ ਰਹੇ ਸਨ ਮੈਂ ਵੀ ਉਧਰ